नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय अहिले दिउँसोको 2:30 भइरहेछ श्रोता, र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् आधुनिक गीत प्रकृति गिरीको स्वर अनि सोनाम छिरिङको शब्द रचनामा।

आधुनिक गीतको प्रस्तुतिपछि अब एकैछिन लोक भाकामा रमाउँ सुनेर अघिल्लो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुना रजनीस राय अनि नरेन्द्र गुरुङको समूह स्वरमा जहाँ गीत अनि सङ्गीत सङ्कलन रहेको छ नरेन्द्र गुरुङको।

0: सिङ्गापुरका उद्यमीहरू र भारतीय व्यापारीहरूको उपस्थिति रहेको थियो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानुन स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। यस सम्बन्धमा न्यायालयले गत वर्ष आफ्नै फैसलामा परिमार्जन गरेको थियो। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीशहरू एजी मसिंह र के विनोद चन्द्रनको बेन्चले पुनः समीक्षा स्वीकार गर्दै फैसला सुनाएको छ। फसलको न्यूनतम समर्थन मूल्य एमएसपीको लाभ साना र सीमान्त किसानहरूसहित सबै किसानहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारले धेरै कदमहरू चालेको छ। यो पहलहरू मध्ये एक हो प्रधानमन्त्री अन्नदाता आय संरक्षण अभियान पिएम आशा। यसको सुरुवात सेप्टेम्बर 2018 गरिएको थियो। यसको उद्देश्य उपभोक्ताहरूको लागि मूल्य स्थिरता कायम गर्नु र किसानहरूलाई उनीहरूको श्रमको उचित मूल्य प्रदान गर्नु हो। कृषि तथा किसान कल्याण मन्त्रालयले विगत केही वर्ष यता यस योजना अन्तर्गत बजेट विनियोजनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। केन्द्रीय नवीन र नवीकरणीय ऊर्जा मन्त्री श्री प्रहलाद जोशीले पिएम कुसुम योजनाको अर्को चरणको लागि कार्ययोजनाको बारेमा छलफल गर्न अधिकारीहरूसित एक बैठक अध्यक्षता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री जोशीले हिजो भएको बैठकमा योजनाको अर्को चरणमा कृषि भोल्टेकलाई थप बढावा दिने विषयमा छलफल भएको बताउनुभयो। कृषि भोल्टेक्स भूमिको दोहोरो प्रयोग हो, जसमा बालीको वृद्धि र पशुधनको चरणका लागि पर्याप्त उचाइमा सौर प्यानलहरू राखेर यो विधिले सीमित भूमिमा खाना र ऊर्जा प्रणालीहरू गृहको भण्डाफोड गर्दै पन्जाब र राजस्थानबाट 4 अभियुक्तहरूलाई पक्राउ गरेछ। भारतीय सेनाका 1 सेनानिवृत्त कर्नेलबाट 15 लाखभन्दा अधिक ठगी गरेको आरोपमा पक्राउ भएका हुन्। पुलिसका अनुसार सोधपुछको क्रममा अभियुक्तहरूले कथित रूपमा उनीहरूको टेलिग्रामको माध्यमबाट बैङ्क खाताहरू प्राप्त गर्थे र कम्बोडिया र संयुक्त अरब एमिरेट्समा आधारित साइबर ठगहरूलाई प्रदान गर्थे। मुम्बईको कुर्ला पूर्वका क्षेत्रमा आज बिहान क्रेन खस्दा 8 जना घाइते भएका छन्, जसका कारण उक्त क्षेत्रमा मालवाहक रेलको आवागमन पनि अवरुद्ध भएको छ। इन्दिरा नगरको बुन्तारा भवनमा बिहान 3 बजेतिर अतिक्रमण हटाउने क्रेन तैनात गरिएको थियो। घाइतेहरूलाई घटनापछि अस्पताल लगिएको छ भने घाइतेहरूको अवस्था स्थिर रहेको पुलिसले जनाएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित एक निजी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएपछि पुनः रावलपिण्डीको अदियाला जेल पठाइएको छ। उनलाई मध्यरातपछि सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। गत 18 अगस्तमा सर्वोच्च अदालतले उनलाई 2 दिनसम्म अस्पताल लैजान आदेश दिएको थियो। अदालतमा पेश गरिएको मेडिकल रिपोर्टमा इमरान खान लेभल 3+ तनावबाट पीडित रहेको बताइएको छ। ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेटमा पछि परेपछि भारतीय जोडीले 4थ वरियता जिया की फ्यान र झाङसु सियानको जोडीलाई 16-21, 21-15 र 21-13 पराजित गरे। यो समाचार युट्युबमा @AIR कर्सी मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीमा सशस्त्र सीमा बल SSB मुख्यालयमा धेरै परियोजनाको उद्घाटन र शिलान्यास गर्नुभयो। भारत र ब्राजिल बीच दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सिङ्गापुर र सम्पूर्ण एसियासँग आर्थिक साझेदारीलाई अझ बलियो बनाउने र व्यापारिक सहयोग बढाउने भारतको प्रतिबद्धतामा जोड दिनुभएको छ। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानुन स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ र भारतको त्रिशा चोली र गायत्री गोपीचन्द ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।
1: আপনি আপনার শরীরে HIV আছে কিনা জানেন কি? জানতে হলে যোগাযোগ করুন আপনার কাছের সরকারি হাসপাতালের ICTC-তে।
2: জেনে রাখুন, শুধুমাত্র HIV সংক্রমিত ব্যক্তির সঙ্গে অসুরক্ষিত বা বিনা কন্ডোমে যৌন মিলনে, অপরিশোধিত সূঁচ সিরিঞ্জের ব্যবহারে, অপরীক্ষিত রক্ত বা রক্তজাত দ্রব্যের সঞ্চালনে, HIV সংক্রমিত গর্ভবতী মা থেকে তার সন্তানের মধ্যে HIV সংক্রমণ হতে পারে।
1: সুতরাং HIV প্রতিরোধ করতে প্রত্যেকবার যৌন মিলনে কন্ডোমের সঠিক ব্যবহার করুন।
2: সর্বদা নতুন সূঁচ সিরিঞ্জ ব্যবহার করুন।

प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक अनुप थापा, आलेख विदेश सेवा एकाई एनएसडी आकाशवाणी। विषय रहेको छ 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा भारतद्वारा जनता केन्द्रित कार्यान्वयनमुखी पर्यावरणीय कार्यको लागि आह्वान। भारत सरकारका पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले मंगलबार नयाँ दिल्लीमा आयोजना हुने भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा ब्रिक्स सदस्य देशहरूका मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुखहरूलाई स्वागत गर्नुभयो। आफ्नो मुख्य भाषण दिनुहुँदै श्री यादवले भन्नुभयो, भारतको अध्यक्षता प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दृष्टिकोणबाट निर्देशित छ, जसले

0: ग्लोबल साउथको चासोलाई एजेन्डाको अग्रपङ्क्तिमा राखेको छ र ब्रिक्सलाई सहयोग र दिगोपनको लागि लचिलोपन र नव प्रवर्तन निर्माणको रूपमा पुनः परिभाषित गरेको छ, जसमा जनता केन्द्रित दृष्टिकोण र मानवता पहिलोको भावना रहेको छ। श्री यादवले जलवायु परिवर्तन, जैविक विविधताको क्षति, प्रदूषण र आपदा प्रबन्धनको बढ्दो विश्वव्यापी पर्यावरणीय चुनौतीहरूलाई प्रकाश पार्नुभयो। विशेष गरी विकासशील देशहरूका लागि जहाँ पर्यावरणीय जोखिम प्राय व्यापक विकास प्राथमिकताहरूसँग नजिकबाट गाँसिएको हुन्छ, उहाँले जलवायु वित्त अनुकूलन र स्थानीय समुदायहरूलाई सशक्त बनाउने महत्त्वमा जोड दिनुहुँदै वन आगलागी रोकथाम तयारी, प्रारम्भिक चेतावनी, प्रतिक्रिया र आगलागीपछिको पुनः प्राप्तिमा बलियो ब्रिक्स सहयोगको लागि आह्वान गर्नुभयो। भारतको दृष्टिकोणलाई जोड दिनुहुँदै मन्त्रीले पारिस्थितिक पुनर्स्थापना र मानव विकाससँगै अगाडि बढ्न सक्छ भन्नुभयो। उहाँले मिसन लाइफ र एक पेड महाके नामको उदाहरण दिनुहुँदै कसरी पर्यावरण बहाली मानिसहरूको सहभागिता र समुदायको हिस्सेदारीलाई एकसाथ ल्याउन सक्छ। उहाँले समाधानहरू वैज्ञानिक रूपमा बलियो, स्थानीय रूपमा सान्दर्भिक र सामाजिक रूपमा समावेशी छन् भनी सुनिश्चित गर्न परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई एकसाथ ल्याउन पनि आह्वान गर्नुभयो। मन्त्रीले 2031-2035 लागि भारतको नयाँ नेसनली डिटरमाइन कन्ट्रिब्युसनले भारत समावेशी विकास र ऊर्जा सुरक्षालाई समर्थन गर्दै जलवायु कार्यलाई अगाडि बढाउने महत्वाकांक्षी प्रतिबद्धतालाई कसरी प्रतिबिम्बित गर्दछ भन्ने बारेमा बताउनुभयो। मन्त्रीले भारतको ब्रिक्स अध्यक्षताको चार प्राथमिकताहरू दिगो जीवनशैलीको प्रवर्तन, वृक्षारोपण, वन आगलागीको रोकथाम र आपदा प्रबन्धन क्षमता, सर्कुलर इकोनोमी र अनुकूलन रहेको बताउनुभयो। उहाँले भन्नुभयो, एकसाथ यी चार प्राथमिकताहरूले एक सरल तर शक्तिशाली विश्वासलाई प्रतिबिम्बित गर्दछ, जसमा पर्यावरणीय कार्य जनता केन्द्रित र दिगो, कार्यान्वयन वा कार्य उन्मुख र विकासशील देशहरूको वास्तविकता प्रति उत्तरदायी रहनुपर्छ। श्री यादवले भारतको अध्यक्षताको क्रममा प्राप्त प्रगतिले महिनौको संवाद, वार्ता र सहकार्यलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। मन्त्रीले समुदायहरूलाई पछाडि नछोडिकन लचिलोपन निर्माण गर्न, जिम्मेवारीका साथ नवीनतालाई पछ्याउन र दिगोपनलाई विकासको केन्द्रमा राख्न आह्वान गर्नुभयो। उहाँले जोड दिँदै भन्नुभयो, ब्रिक्सले ज्ञान सञ्जाल, प्राविधिक आदान प्रदान, तालिम, प्रविधि सहयोग र बलियो संस्थागत साझेदारी मार्फत सहयोगलाई सामूहिक र सहकारी क्षमतामा रूपान्तरण गर्न सक्छ। 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठक संयुक्त मन्त्री स्तरीय वक्तव्यको सर्वसम्मतिले स्वीकृति र चार नलेज कम्बेडियमको विमोचनसँगै सम्पन्न भयो। जेएमएसमा चार परिणाम दस्तावेजहरू समावेश छन्, जसमा सन्दर्भ शर्तहरू, दिगो जीवनशैलीमा ज्ञान साझेदारी, अनुसन्धान र नव प्रवर्धनलाई अगाडि बढाउन ब्रिक्स संस्थाहरूको नेटवर्क, मरुस्थलीकरण, दिगो भूमि प्रबन्धन र पारिस्थितिक प्रणाली लचिलोपनसँग लड्न एकीकृत ल्यान्डस्केप प्रबन्धनका लागि ब्रिक्स सिद्धान्तहरू, ब्रिक्समा वन आगलागीको तयारी र प्रतिक्रियाको लागि साझा समझ र परम्परागत ज्ञानमा निर्मित जनता केन्द्रित र समुदाय आधारित अनुकूलन मार्फत जलवायु लचिलोपनलाई अगाडि बढाउन ब्रिक्स सिद्धान्तहरू पर्यावरण मन्त्रीहरूको बैठकमा आकर्षक प्यानल छलफल र साइट इभेन्टहरू पनि देखिए। यसमा जलवायु परिवर्तनमा ब्रिक्स उच्च स्तरीय संवाद, जनता केन्द्रित समुदाय आधारित अनुकूलन र एकीकृत भूदृश्य आधारित हरियाली लचिलोपन परिदृश्य र दिगो विकासको लागि ब्रिक्स अनुभवहरू साझा गर्ने समावेश थियो।
1: আকাশবাণী শিলিগুড়ি, এখন বিজ্ঞাপন বিরতি।
2: বদলেছে দেশের পুরনো তিনটি ফৌজদারি আইন, দণ্ড থেকে ন্যায়ের পথে এগিয়েছে বিচার ব্যবস্থা। ইন্ডিয়ান পিনাল কোড বদলে হয়েছে ভারতীয় ন্যায় সংহিতা, কোড অফ ক্রিমিনাল প্রসিজার পরিবর্তিত হয়ে এখন ভারতীয় নাগরিক সুরক্ষা সংহিতা, ইন্ডিয়ান এভিডেন্স অ্যাক্ট এখন ভারতীয় সাক্ষ্য অধিনিয়ম। দ্রুত, বিজ্ঞানসম্মত, স্বচ্ছ ও মানবিক বিচার ব্যবস্থার লক্ষ্যে এক ঐতিহাসিক পরিবর্তন। আসুন এই পরিবর্তন নিজের চোখে দেখুন ন্যায় সংহিতা প্রদর্শনীতে 21-26 অগস্ট।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखली मैदानमा 6 दिने भारतीय न्याय संहिता बीएनएस कानूनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। कलकत्ता उच्च न्यायालयले सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीलाई बक्यौता महँगी पत्ता डीए दिने विषयमा पश्चिम बंगाल सरकारसँग स्पष्ट जवाफ मागेको छ। खरसाङको भिक्टोरिया बोय स्कूलमा आज नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। अनि नेपाली साहित्य सम्मेलन दार्जिलिङले आयोजना गरेको 3500 नेपाली भाषा मान्यता दिवस समारोहमा कवियत्री आरती ठकुरीलाई प्रेम शेर्पा बिरोकी स्मृति युवा पुरस्कार प्रदान गरिएको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज सिलगढीको कावाखली मैदानमा 6 दिने भारतीय न्याय संहिता बीएनएस कानूनहरूबारे जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। यस अवसरमा गृहमन्त्री श्री शाहले नवनिर्मित विधाननगर पुलिस आयुक्त कार्यालय भवन तथा उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालमा 20 बेड भएको नशामुक्ति केन्द्रको पनि उद्घाटन गर्नुभयो। मुख्य अतिथिको रूपमा उपस्थित गृहमन्त्रीले ठूलो संख्या उपस्थित कलेज विश्वविद्यालय र कानूनका विद्यार्थीहरू अनि नागरिकहरूलाई सम्बोधित गर्दै भन्नुभयो, 3 वटा नयाँ न्याय संहिताहरूले राज्यका नागरिकहरूलाई थप सुरक्षित गर्नेछ।
1: मुख्य अतिथिको रूपमा उपस्थित गृहमन्त्री अमित शाहले ठूलो संख्यामा उपस्थित कलेज विश्वविद्यालय र कानूनका विद्यार्थीहरू साथै नागरिकहरूलाई सम्बोधित गर्दै भन्नुभयो, 3 वटा नयाँ न्याय संहिताले राज्यका नागरिकहरूलाई थप सुरक्षित गर्नेछ। उहाँले राज्यमा अब भारतीय न्याय संहिता पूर्ण रूपमा लागू भएको घोषणा गर्नुभयो। उहाँले आउने 2 वर्षमा एफआईआर दायर भएको 3 वर्षभित्रमा न्याय सुनिश्चित हुने बताउनुभयो। उहाँले राज्य सरकारले सीमा सुरक्षालाई सर्वाधिक महत्व दिँदै तारबन्दीका लागि सत्तामा आएको 3 दिनभित्रमा नै 1129 एकड जमिन बीएसएफलाई दिएकोमा श्री शुभेन्दु अधिकारीको सरकारको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, 2014 तारबन्दीका लागि मागेको जमिन विगतकी मुख्यमन्त्री सुश्री ममता बेनर्जीले दिनु भएन। भाजपाका लागि देश र राज्य जनताको सुरक्षा सर्वोपरि रहेको श्री शाहले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: गृहमन्त्री अमित शाहले विगतको टीएमसी सरकारको राजमा शासनको कानून चल्थ्यो तर अब भाजपा राजमा कानूनको राज सुनिश्चित भएको बताउनुभयो। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारीको कामको सराहना गर्दै भन्नुभयो कि श्री अधिकारीले चुनावी घोषणा पत्रमा गरिएका वाचाहरूमध्ये 43% काम केवल 100 दिनको शासनकालमा पूरा गरिसक्नु भएको छ। उहाँले चुनावको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको कुरा यदि राज्यमा भाजपा सत्तामा आए भएको अन्त हुनेछ र भरोसाको शुरूवात हुनेछ, त्यो अब जमिनी स्तरमा देखिन थालेको उल्लेख गर्नुभयो। श्री शाहले भन्नुभयो, भय भ्रष्टाचार कटमनी तोलाबाजी सेन्डिकेट राजको अन्त भएको छ। श्री शाहले एउटा ठूलो घोषणा गर्दै भन्नुभयो, बंगलादेशबाट प्रताडित भएर आएका हिन्दू बौद्ध जैन आदिले अब 6 महिनाभित्रमा नागरिकता पाउनेछन् र यो अधिकार गृह मन्त्रालयले राज्य सरकारलाई दिएको छ। उहाँले पुराना दण्ड र अपराध संहितालाई समाप्त गरी नयाँ भारतीय न्याय संहिता टेक्नोलोजी ट्रान्सपेरेन्सी र टाइमलाइनमा आधारित रहेको भन्नुभयो। सर्वोच्च न्यायालयले प्रवेश स्तरको न्यायिक सेवा परीक्षाको लागि कानून स्नातकको अनिवार्य 3 वर्षको वकालत अवधि घटाएर 1 वर्ष बनाएको छ। यस सम्बन्धमा न्यायालयले गत वर्ष आफ्नै फैसलामा परिमार्जन गरेको थियो। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीशहरू एजी मसी र के विनोद चन्द्रनको बेन्चले पुनः समीक्षा अस्वीकार गर्दै फैसला सुनाएको छ। सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीलाई बक्याउँदा महँगी भत्ता डीए दिने विषयमा कलकत्ता उच्च न्यायालयले पश्चिम बंगाल सरकारसँग स्पष्ट जवाफ मागेको छ। न्यायालयले यस विषयमा राज्य सरकारलाई 11 सेप्टेम्बरसम्म लिखित रूपमा आफ्नो धारणा पेश गर्न निर्देशन दिएको छ। शिक्षक संगठन एबीटीएको तर्फबाट अधिवक्ता फिरदौस समीमले न्यायालयमा यो विषय उठाउनु भएको थियो। उहाँले राज्य सरकारले सुप्रिम कोर्टमा सरकारी कर्मचारीको बक्याउता दिएको 65% भुक्तानी गरिएको जानकारी दिए पनि सरकार पोषित तथा सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक र शिक्षाकर्मीले हालसम्म बक्याउता दिए नपाएको बताउनुभयो। मामिलाको सुनवाई न्यायमूर्ति अमृता सिन्हाको पीठमा भएको थियो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कलकत्ता उच्च न्यायालयले जनगणना कार्यमा खटाइएका शिक्षकलाई एकै समयमा विद्यालयमा पढाउने र जनगणनाको ड्युटी गर्ने गरी बाध्य पार्न नहुने स्पष्ट गरेको छ। न्यायमूर्ति कृष्ण रावको पीठले आज शिक्षकलाई जनगणना ड्युटीमा खटाइएको अवधिलाई आधिकारिक रूपमा अन ड्युटी मान्नुपर्ने निर्देशन दिएको हो। न्यायालयले जनगणना ड्युटीमा खटाइएका शिक्षकको जानकारी सम्बन्धित विद्यालय व्यवस्थापनलाई दिन राज्य सरकारलाई भनेको छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको आशीघर थानाको टोलीले थरुगण्टी क्षेत्रमा गरिएको कार्यवाहीको क्रममा लगभग 1 किलो ब्राउन सुगर सहित 2 महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका महिलाहरू मालदा अनि नक्सलबारीका वासिन्दा हुन्। पुलिस सूत्र अनुसार थरुगण्टी क्षेत्रमा ब्राउन सुगरको योजनाबद्ध कारोबारको बारेमा बिहिबार राति सूचना प्राप्त भएको थियो। यस सूचनाको आधारमा पुलिसले छापा मारेको थियो। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले जाधवपुर विश्वविद्यालयमा पुनः राष्ट्रविरोधी गतिविधि अथवा नाराबाजी भए सर्जिकल स्ट्राइकको गरिने चेतावनी दिनुभएको छ। आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री घोषले विश्वविद्यालयमा लामो समयदेखि यस्ता गतिविधिलाई संरक्षण दिएको आरोप पूर्ववर्ती तृणमूल काङ्ग्रेस सरकारमाथि लगाउनुभयो। खरसाङको भिक्टोरिया बोइज स्कूलमा आज नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। यस समारोह भिक्टोरिया स्कूलका प्रधान अध्यापक मलय शाहको अध्यक्षतामा र शिक्षिका भूमिका छेत्रीले गरेकी थिइन्। अतिथिहरूका बाहुलीबाट धूप दीप प्रज्वलन साथै राष्ट्रिय गीत वन्दे मातरम गाएर शुरू गरिएको कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापक मलय शाहले राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थी नानीहरूले गीत कविता नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अतिथि कलाकार प्रेम गन्धर्वले जातीय वाद्य वादन सारङ्गीमा धुन प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र नेपाली भाषा मान्यताको इतिहास विवरण विशिष्ट अतिथिको रूपमा उपस्थित सोनादा डिग्री कलेजका प्राचार्य एवं वरिष्ठ साहित्यकार डाक्टर योगेश खातीले प्रस्तुत गर्नुभएको थियो। नेपाली साहित्य सम्मेलन दार्जीलिङले आयोजना गरेको 35 नेपाली भाषा मान्यता दिवस समारोहमा कवियत्री आरती ठकुरीलाई प्रेम शेर्पा बिरोकी स्मृति युवा पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य तथा सृजनाका क्षेत्रमा पुर्याइएको योगदानको कदर गर्दै सुश्री ठकुरीले उक्त पुरस्कार प्रदान गरिएको हो।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा 20 अन्तरिक्ष सम्बन्धित स्टार्टअपका सिइओ र संस्थापकहरूसँग गर्नुभयो अन्तर्क्रिया। गृहमन्त्री अमित शाहले पश्चिम बङ्गालको सिलगढी स्थित सशस्त्र सीमा बल मुख्यालयमा विभिन्न परियोजनाको गर्नुभयो उद्घाटन र शिलान्यास। भारतसँग स्वास्थ्य सेवालाई अघि बढाउने अद्भुत अवसर रहेको विज्ञान तथा प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहको अडान। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा 12 ब्रिक्स संचार मन्त्रीहरूको बैठक सम्पन्न। अनि मणिपुरको इम्फाल दिमापुर गुवाहाटीमा मार्गमा सार्वजनिक यातायात सेवा पुनः सुरु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 20 अन्तरिक्ष सम्बन्धित स्टार्टअपका सिइओ र संस्थापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले उनीहरूलाई मानिसहरूको जीवन सुधार गर्न अन्तरिक्ष प्रविधिको व्यापक प्रयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले देशको अन्तरिक्ष क्षेत्र विश्वव्यापी प्रतिभा कम्पनीहरू र लगानीको केन्द्र बन्न सक्ने बताउनुभयो। उहाँले एउटा इकोसिस्टम र वातावरण सिर्जना गर्ने सुझाव दिनुभयो, जहाँ अन्तरिक्षको बारेमा छलफलले भारततर्फ ध्यान आकर्षित गर्छ। अन्तरिक्ष उद्योग र सामाजिक विकासका अन्य क्षेत्रहरू बीचको ठूलो सहकार्यमा जोड दिँदै प्रधानमन्त्रीले युवाहरूमा अन्तरिक्षमा जिज्ञासा र चासो जगाउन अटल टिङ्गरिङ ल्याबहरूसँग ठूलो सहकार्यलाई प्रोत्साहित गर्नुभयो। उक्त बैठकमा अन्तरिक्ष क्षेत्रमा काम गर्ने 20 स्टार्टअपका संस्थापकहरू उपस्थित थिए। गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढी स्थित सशस्त्र सीमा बल एसएसबी मुख्यालयमा विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। समारोहपछि सैनिकहरूलाई सम्बोधन गर्दै श्री शाहले भन्नुभयो, मुख्यमन्त्रीहरूलाई पहिला एसएसबीको कार्यक्रमहरूमा आमन्त्रित गरिएको थियो, तर उनीहरूले उपस्थित हुन उचित ठानेनन्। उहाँले आज भन्नुभयो, शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेदेखि सीमा सुरक्षाको बारेमा पूर्ण सहयोग प्रदान गरिएको छ।
1: मैं बांग्लादेश से आए हुए हिंदू सिख जैन शरणार्थियों को वादा कर जाता हूँ कि 6 में आप सभी को हम नागरिकता दे देंगे। भारत सरकार के गृह मंत्रालय ने अपने सारे अधिकार बंगाल सरकार के 8 कलेक्टरों को दे दिए हैं, मगर मेरे भाषण को सुनकर घुसपैठिए खुश न हो जाए। एक एक घुसपैठिए को चुन चुन कर पश्चिम बंगाल से निकालने का मैं फिर से एक बार बंगाल की जनता को वादा करना चाहता हूँ।
0: यसै क्रममा श्री शाहले एसएसबीले नेपाल र भुटान जस्ता देशहरूसँगको खुला सीमान्तको रक्षा गर्ने जिम्मेवारी लिएको छ, जुन सबैभन्दा कठिन कामहरूमध्ये एउटा हो भन्नुभयो। उहाँले सिलगढी करिडोरको महत्त्वलाई ध्यानमा राख्दै केन्द्र सरकारले यस क्षेत्रमा निगरानी बढाएको पनि अवगत गराउनुभयो। विज्ञान तथा प्रविधि राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्राविधिक प्रगतिहरू पहुँचयोग्य कम मूल्य र उच्च गुणस्तर रहेको सुनिश्चित गर्दै आज भारतसँग स्वास्थ्य सेवालाई अगाडि बढाउने अद्भुत अवसर रहेको बताउनुभयो। 18 सिआइआई ग्लोबल मेडटेक शिखर सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै डाक्टर सिंहले भन्नुभयो, भारतको चिकित्सा प्रविधि क्षेत्र, जुन अहिले लगभग 12 अरब अमेरिकी डलर अनुमान गरिएको छ, यसमा उल्लेखनीय सम्भावना रहेको छ। देशको प्राथमिकता विश्वव्यापी स्वास्थ्य सेवा बजारहरूको लागि प्रविधिहरूको डिजाइन, विकास, निर्माण र निर्यात हुनुपर्ने विषयमाथि श्री सिंहले जोड दिनुभयो। यसरी नै उहाँले सरकारले अनुसन्धान विकास र नवप्रवर्तन योजनाका लागि रुपियाँ 1,00,000 करोडको कोष विनियोजन गरिएको अवगत पनि गराउनुभयो। केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको अध्यक्षतामा पुणेमा 12 ब्रिक्स संचार मन्त्रीको बैठक आज सम्पन्न भयो। ब्रिक्स सदस्य देशहरूका संचार मन्त्री लगायत वरिष्ठ प्रतिनिधिहरूले सूचना एवं संचार प्रविधि, डिजिटल रूपान्तरण, नवप्रवर्तन र लचिलो डिजिटल पूर्वाधारमा सहयोग सुदृढ पार्ने बारेमा छलफल गरे। आफ्नो सम्बोधनमा केन्द्रीय सञ्चार मन्त्रीले पछिल्लो एक दशकमा उदाउँदो आर्थिक क्षेत्रमा ब्रिक्स सहयोगको प्रमुख मञ्च बनेको बताउनुभयो।
2: Over the past decade, BRICS has emerged.
3: पिछले एक दशक में ब्रिक्स उभरती हुई अर्थव्यवस्थाओं के बीच सहयोग के एक प्रमुख मंच के रूप में उभरा है, जो लगभग आधी मानवता और प्रतिभा तथा नवाचार के अपार भंडार का प्रतिनिधित्व करता है। अब हमारा ध्यान संस्थाओं के निर्माण से आगे बढ़कर सहयोगात्मक पहलों को लागू करने की ओर विकसित होना चाहिए।
2: इम्प्लीमेंटिंग कोलैबोरेटिव इनिशिएटिव्स।
0: केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज मोबाइल फोन निर्माण योजना एमपिएमएसको सुरुवात गर्नुभयो। केन्द्रीय मन्त्री परिषदले गत महिना रुपियाँ 62,500 करोडको बजेट विनियोजनासहित यस योजनालाई अनुमोदन गरेको थियो। नयाँ दिल्लीमा मिडियालाई सम्बोधन गर्दै श्री वैष्णवले यो योजना 1 अप्रेल 2026 लागू हुने बताउनुभयो। यस योजनाको अवधि 5 वर्षको हुनेछ। उक्त योजनाले मोबाइल उत्पादन आपूर्ति श्रृङ्खलालाई सुदृढ पार्ने र घरेलु उत्पादन क्षमताहरू बढाएर विश्वव्यापी प्रतिस्पर्धा बढाउने लक्ष्य राखेको छ। केन्द्रीय मन्त्री तथा वरिष्ठ भाजपा नेता जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीको संसद मार्ग प्रहरी चौकी बाहिर धरना गरिरहेका कंग्रेस नेता तथा लोकसभा विपक्षी दलका नेता राहुल गान्धी प्रति कटाक्ष गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै श्री नड्डाले यो विरोध प्रदर्शन न त विद्यार्थीहरूका हितमा छ न त न्यायका लागि भन्नुभयो। यसले कंग्रेस पार्टीको राजनीतिक हताश र मीडिया हेडलाइनका लागि राहुल गान्धीको चाहनालाई प्रतिबिम्बित गर्दछ भन्दै उहाँले आरोप लगाउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतले आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्रीहरूको बैठक र ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आज आयोजना गरिरहेको छ। ब्रिक्स युवा मन्त्रीहरूको बैठक भोलि हुनेछ भने ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक आगामी 23 अगस्तका दिन हुनेछ। बैठकको अध्यक्षता युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ र युवा मामिला तथा खेल मन्त्री खेलकुद राज्य मन्त्री रक्षा खड्सले कार्यवाहीमा भाग लिनुहुनेछ। ब्रिक्स युवा मन्त्रीहरूको बैठकमा 11 ब्रिक्स सदस्य देशहरूका खेलकुद मन्त्रीहरू लगायत प्रतिनिधि मण्डलका प्रमुखहरू